0: मिङ्गा कासना नल्ली सिन्ती रिस्पा समूह बनेका नाचा रिगुस्पा लिखावा गिमाङ
1: अरे अरे चैता जता निङ्गा समूह अनि आमा पिन्नै चैता गन् यहाँ पछि काचा मुसा खम्पी सुन्छ मरि चाहिँ अफिसियल लेखेर हाल चिम्बी तपाईँको चिल्का कुन खोज यहाँ चाहिँ कि कान्छ त
0: निका खै पिन्दैछ तुमारी तै त माइटो
1: ए या सिना काचा रिसुङ यस्ता कुन यस्ता